नमस्ते श्रोताहरू, कार्यक्रम हाम्रो चौतारीबाट। यो नेपाली भाषाको कार्यक्रम प्रत्येक हप्ताको शुक्रबार साँझ 6:50 देखि 7:20 सम्म एक्सेस कम्युनिटी रेडियो प्लानेट एफएमले 104.6 मा प्रसारण गर्ने गर्दछ। आजको कार्यक्रममा म विजय रेग्मीको यहाँहरूलाई हार्दिक अभिवादन।

नेपाली गीत संगीतका साथै नेपाल सम्बन्धी विविध जानकारी र ताजा समाचारहरू हामी यो कार्यक्रममा संलग्न गर्ने प्रयत्न गर्दछौ। यो कार्यक्रमलाई लाइभ सुन्न भ्याइएन भने पनि अनलाइनमा गएर कुनै पनि बेला यो कार्यक्रम सुन्न सकिन्छ planetaudio.org.nz अथवा न्यूजीलैंड नेपलीज एसोसिएशनको वेबसाइट njdna.org.nz गएर। जून महिनाको 19 तारीक हो आज र नेपाली क्यालेण्डरको हिसाबले आषाढ महिनाको 5 गते पञ्चमी तिथि परेको छ।

अब आजको पहिलो प्रस्तुति म यहाँहरू समक्ष राख्दैछु। मलाई माइतै सुख छ शीर्षकको नेपाली चलचित्र 20 वर्ष लिएको मानवी त्रिपाठी र राजेश पायल राईले गाउनु भएको एक नारायण भण्डारीको शब्द र सुरेश अधिकारीको संगीतको यो रमाइलो गीत चलचित्र 20 मा यो गीत राजेश हमाल र संचिता लुइटेलले गाउनु भएको थियो। सुनौ यो रमाइलो गीत।

फिफा वर्ल्ड कप चलिरहेको छ अहिले। न्यूजील्याण्डले गत मंगलबार इरान सितको खेलमा 2-2 गोल गरेर खेल बराबरीमा टुङ्गियो। उक्त खेलमा न्यूजील्याण्डले दुई पटक अग्रता लिएको थियो तर त्यसलाई कायम राख्न भने असफल भयो, त्यसैले अन्तमा खेल 2-2 बराबरी रहन पुग्यो। जे भए पनि इरानसँगको न्यूजील्याण्डको प्रतिस्पर्धा निकै रोमाञ्चकारी रह्यो। इरानसितको यो खेलमा न्यूजील्याण्डको प्रदर्शनको सराहना भइरहेको छ अहिले जताततै। अब न्यूजील्याण्डको ग्रुप समूहमा दुईटा अरू खेलहरू बाँकी छन् इजिप्ट र बेल्जियमसित, र ती खेलहरू आगामी 22 तारीक सोमबार र 27 जून शनिबारका दिन हुनेछन्। न्यूजील्याण्ड अल व्हाइट्स टीमलाई हाम्रो शुभकामना। श्रोताहरू, कार्यक्रमलाई अगाडि बढाउँदै अब म यहाँहरू समक्ष राख्दैछु एसडी योगी र रेशमा पुनले गाउनु भएको भीम विष्टको शब्द र संगीतको यो एउटा मिठो नेपाली गीत।

नेपालमा यो वर्षको वैशाख र ज्येष्ठ महिनाको दुई महिनाको अवधिमा 11 नेपाली फिल्महरू रिलिज भएका छन्। ती 11 सिनेमाहरू मध्ये लाली बजार बाहेक अरू सबै फिल्महरू खातामा गएको बताइएको छ। यसरी फिल्म नचल्नुमा कमजोर कथावस्तु, दोहोरिएको विषयवस्तु र दर्शकको बदलिदो रुचिलाई निर्माणकर्ताहरूले बेवास्ता गरेको जस्तो आरोपहरू लाग्ने गरेका छन्। केही विश्लेषकहरूका अनुसार त नेपाली फिल्म इन्डस्ट्रीमा अहिले गुणस्तर भन्दा पनि परिमाण अर्थात फिल्मको संख्यामा जोड दिएको पाइन्छ। अहिले मात्र होइन 2082 सालभरि रिलिज भएका 57 सिनेमाहरू मध्ये 4 मात्र 10 करोड़ भन्दा माथिको व्यापार गरेका थिए र धेरै जसो फिल्महरूले घाटा नै बेहोर्नु परेको थियो। श्रोताहरू, यो कार्यक्रम यहाँहरू प्लानेट एफएमको 104.6 सुनिरहनु भएको छ। अब सुनौ एउटा सामुदायिक सूचना। केही हप्ता अगाडि अकल्यान्डमा निधन हुनुभएका हाम्रा एकजना परम मित्र होलाराम श्रेष्ठको स्मृति समारोह मेमोरियल सर्भिस आगामी 5 जुलाईका दिन दिउँसो 1 बजे उहाँका परिवारहरूले वेस्ट अकल्यान्ड स्थित डेभिस फ्युनरल्स 150 सेन्ट्रल पार्क ड्राइभ हेन्डरसनमा आयोजना गर्नुभएको छ। उक्त मेमोरियल सर्भिसमा सहभागी हुनको लागि उहाँका परिवारजनले सादर निमन्त्रणा गर्नुभएको छ। भोलाजीसित बिताएका रमाइला सम्झनाहरू बाँड्ने, कथाहरू साट्ने तथा मुस्कान र आँसुका साथ उहाँको जीवनको सम्मान र स्मरण गर्ने दिनको रूपमा आयोजना गरिएको छ यो मेमोरियल सभा। तसर्थ तपाईँहरू पनि उक्त सभामा उपस्थित हुन इच्छुक हुनुहुन्छ भने निशान श्रेष्ठलाई 02747569000 पूर्व जानकारी दिएर उक्त मेमोरियल सर्भिसमा सहभागी हुन हार्दिक अनुरोध गरिन्छ। श्रोताहरू, अब सुनौ बिजुन केसी र निशा केसीले गाउनु भएको शिव हमालको शब्द र बिजुन केसीकै संगीतको यो एउटा रमाइलो गीत।

भारतको भ्रमण सकिएर नेपाल फर्किए लगत्तै नेपालका परराष्ट्र मन्त्री शिशिर खनालले चीनको भ्रमण गरेर अब नेपाल फर्किएका छन्। अनलाइन खबरका अनुसार परराष्ट्र मन्त्रीका दुई भ्रमणका सन्देशहरू दिल्लीसँग दूरी घटाउने र बेजिङसित विश्वास बढाउने बताइएको छ। भर्खरै सकिएको नेपालको आम निर्वाचनमा झण्डै दुई तिहाई बहुमत ल्याउन सफल भएको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो महाधिवेशन चितवनको भरतपुरमा अर्को हप्ता सम्पन्न हुँदैछ। त्यसबारेमा पनि अहिले नेपाली पत्र पत्रिकाहरूमा केही समाचारहरू आएका छन्। काठमाडौँ नजिकैको नागढुङ्गा नौबिसे सुरुङ मार्गबाट अब सवारी साधनहरू साउन महिनादेखि सञ्चालनमा ल्याउने गरी आवश्यक तयारी थालिएको छ। 2.5 किलोमिटर भन्दा लामो रहेको यो सुरुङ मार्ग सञ्चालनमा आएपछि काठमाडौँबाट बाहिर जाने र काठमाडौँ भित्रिने सवारीहरूको आवत जावतमा सहजता हुने अपेक्षा गरिएको छ। यिनै हुन् अहिलेका नेपालका केही घटलाग्दा समाचारहरू। श्रोताहरू, अब म प्रस्तुत गर्दैछु स्वर्गीय राम थापाको शब्द र संगीतको, राम थापा र तारा थापाले गाउनुभएको एउटा पुरानो गीत। यो गीतलाई अहिले अस्मिता अधिकारी र महेश काफले गाउनु भएको छ। सुनौ यो

श्रोताहरू, अब बिस्तारै हामी आजको कार्यक्रमको लगभग अन्ततिर आइपुगेका छौ। अब आजको कार्यक्रमबाट विदा लिनुभन्दा पहिले म यहाँहरू समक्ष प्रस्तुत गर्दैछु भोजराज काफ्ले र मिङमा तामाङले गाउनु भएको

भोजराज काफ्लेकै संगीत र शब्दको यो एउटा रमाइलो गीत। न्यूजील्याण्डमा अहिले मध्य जाडो यामको समय छ, त्यसैले यहाँहरू पनि तातो न्यानो गरेर बस्नुहोला र भोलिबाट सुरु हुन लागेको विकेन्डमा रमाइलो गरेर तर सुरक्षित भएर रहनुहोला। नमस्ते।